0: وہ اسے پوری لگن کے ساتھ کرتے۔ جب انہیں ٹینک چلانے کا کام ملا تو انہوں نے اس کی دیکھ ریکھ، صفائی کرنے، مرمت کرنے جیسے سارے کام سیکھے اور کیے۔
1: میرا رنگ دے بسنتی چولا میرا۔
2: صاحب آپ کیوں پریشان ہوتے ہو، ہم کر لیں گے صفائی ٹینک کی۔
1: ارے نہیں نہیں ناتھو سنگھ، اگر میں ٹینک چلاتا ہوں تو اس کی دیکھ ریکھ کی ذمہ داری بھی میری ہی ہے۔
2: وہ تو ٹھیک ہے صاحب،
1: اور اگر میں اس کی دیکھ ریکھ نہیں کر سکتا تو اس پر بیٹھنے کا بھی کوئی حق مجھے نہیں ہے۔
2: وہ تو ٹھیک ہے صاحب، لیکن
1: دیکھو ناتھو سنگھ، ہم سب سینک ہیں اور ہماری پونا ہارس ریجیمنٹ کی پرمپرا کے انوسار ایک سچا سینک وہی ہے جو کسی بھی کام کو چھوٹا نہ سمجھتا ہو اور ہر کام کو پوری نشٹھا، ایمانداری اور لگن سے کرتا ہو۔
2: بات تو آپ کی بالکل ٹھیک ہے صاحب، لیکن
1: ارے لیکن کچھ نہیں، مجھے ٹینک صاف کرنے دو۔
0: अरुण सबके साथ बड़ी आसानी से घुल मिल जाते, चाहे वो अफसर हो या जवान। देर देर तक बैठकर दोस्तों के साथ गपशप करना उन्हें बेहद पसंद था, पर इसके साथ साथ वो कठिन से कठिन परिस्थितियों से जूझने को भी तैयार रहते। हारना और डर कर पीछे मुड़ना उन्होंने कभी नहीं सीखा, और इसी का परिचय दिया उन्होंने 1971 में हुए भारत पाकिस्तान युद्ध के समय।
3: मां।
4: अरुण बेटा, तुम पहली बार युद्ध में जा रहे हो, कैसा लग रहा है?
3: मुझे काफी गर्व महसूस हो रहा है मां। फौज में भर्ती होने के 6 महीने के अंदर ही मुझे अपने देश की सेवा का मौका मिल गया।
4: हाँ।
3: अब मौका मिलेगा मुझे कुछ कर दिखाने का।
4: बेटा एक बात याद रखना, तुम्हारे पूरे परिवार का एक शानदार सैन्य इतिहास रहा है।
3: जी।
4: ये चमचमाते हुए मेडल ये बताते हैं कि भारतीय सेना में तुम्हारे परिवार का कितना योगदान रहा है।
3: जानता हूं मां।
4: जाओ बेटा, इस मर्यादा को बनाए रखना और ऐसे लड़ना कि दुश्मन के गलियारों में भी तुम्हारी बहादुरी की चर्चा हो।
3: जी मां, आशीर्वाद दीजिए।
4: जाओ बेटा।
0: और बिल्कुल ऐसा ही हुआ। दिन 16 दिसंबर 1971, स्थान बसंतर नदी का किनारा। दोनों सेनाओं में जम्मू कश्मीर के सामने वाले मैदानी इलाके शकरगढ़ में घमासान युद्ध चल रहा था।